0: ريتي أبدوس ريتي
1: فيلم عن ميوزيك جدوني فينا لما تايارت
2: إهنك ما وانما فوقفون هودا تايار وي ديوه فيلم جي مونفوه فيلم جي دائرة جي خاصة شو ام مفاس آهر فتاك
1: بوكس أوفيو جي ام مهيت فيلم تاكو مولومات
3: ये रही महर की रकम अब आज से हमारा कोई रिश्ता नहीं है
2: एम में फो गए ट्रेलर तक बाला लंग एम में खमुदाने सीरीज तक आदि हफ्ता के तरी
4: Months, years, decades, each life, a faded lesser copy
1: of the one थिएटर इन एम में खमुदा फिल्म तो गए खास मंजर त ओएसटी बैंक हंदा नत्ता नु लेवे लव तक आती बेफळुंगे मकबूल तरिया काएक नु आदि हसिकुन पर
5: खलील सर फोन को बले हां मिहिर फोन
6: नी कम बिस्नाल बला वाफिर वेजन तिकन हुट्टाला
1: MFS komme haftaig hukuru de hoge mendur fo de chahair
2: hama ekani nuwa dehe ekem megahertz dive fm
7: chandai dekha akha baju ma hamare rakha ee dekh kare manwa taiya thakka
8: MFS